नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। श्रोता साथीहरू, आजको साँझ हामी यहाँहरूको लागि यो हप्ताको साप्ताहिक समाचार सङ्गालो, यहाँहरूकै अनुरोधका गीत सङ्गीतहरू अनि केही जानकारी लिएर आइरहेका छौँ। श्रोता साथीहरू, अब यो हप्ताको यो पहिलो चरणको कार्यक्रममा सुन्नुहोस् यो हप्ताको साप्ताहिक समाचार सङ्गालो। हङकङमा यो वर्षको यो समर सिजनको फ्लू सुरु भएको कुरा हङकङको एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। हङकङको स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्सनका अल्बर्ट आउले बताएअनुसार हङकङमा यो समर सिजनको फ्लू सिजन चाहिँ सुरु भएको छ र यो फ्लू सिजन करिब 4-5 हप्तासम्म देखि 10 हप्तासम्म रहने कुरा पनि श्री आउले बताएका छन्। श्री आउका अनुसार हङकङमा अहिले पछिल्लो पटक H3 नाम गरेको भाइरस अत्यन्तै सक्रिय रहेको छ हङकङमा र त्यसै गरिकन H1 भाइरस लगायत इन्फ्लुएन्जा बी भाइरस पनि व्यापक मात्रामा फैलिरहेको छ। त्यसै कारण सरकारले यहाँका सम्पूर्ण बासिन्दाहरूलाई फ्लू सिजनमा भ्याक्सिन लिनको लागि, इन्फ्लुएन्जा विरुद्धको भ्याक्सिन लिनको लागि आग्रह गरिरहेको छ र यो फ्लू सिजन कहिले 10 हप्तासम्म कहिले 12 हप्तासम्म पनि यो हुनसक्छ र गत वर्ष सबभन्दा धेरै लामो समयसम्म करिब करिब सेप्टेम्बरदेखि डिसेम्बरसम्म नै फ्लू सिजन रहेको थियो। यो फ्लू सिजन कति रहन्छ भन्ने कुरा चाहिँ अहिले अनुमान गर्न नसकिने कुरा सेन्टर फर हेल्थ प्रोटेक्सनका वरिष्ठ अधिकारी श्री डाक्टर अल्बर्ट आउले बताएका छन्। हङकङमा यो फ्लू सिजन चर्केको बेलामा धेरै मात्रामा मानिसहरूलाई चाहिँ रुगाखोकी लाग्ने, ज्वरो आउने लगायतका विभिन्न प्रकारका बिमारहरू हुनसक्छन्। यतिखेर MTRमा यात्रा गर्दाखेरि होस् या बसमा यात्रा गर्दाखेरि धेरै मानिसहरूले मास्क लगाएर हिँडिरहेका देखिन्छन् र त्यसको अर्थ उनीहरू या त बिरामी भइसकेका छन् या बिरामी हुनबाट उनीहरू जोगिन चाहन्छन् भनेर बुझ्नुपर्ने हुन्छ। र यो सिजनमा सम्पूर्ण यहाँका बासिन्दाहरूलाई सुरक्षित रहनको लागि पनि सरकारले आग्रह गरेको छ। हङकङ सरकारले जुलाई 1 दिन हङकङमा चाहिँ ठुलो समारोहको आयोजना गरेर हङकङ चिनमा फर्केको 29 वर्षगाँठ भव्यताका साथ सम्पन्न गरेको छ। हङकङ सरकारले हङकङको कन्भेन्सन एन्ड एक्जिबिसन हलमा आयोजना गरेको विशाल सभामा हङकङभरका वरिष्ठ अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू, राजनीतिक नेताहरू आदिलाई बोलाएको थियो। त्यसै गरी विदेशी कन्सुलेटका अधिकारीहरूदेखि लिएर यहाँका ठुला व्यापारीहरूलाई पनि उक्त समारोहमा आमन्त्रण गरिएको थियो। उक्त समारोहमा आमन्त्रण गरिएका गेस्टहरूलाई सम्बोधन गर्दै हङकङ सरकारका कार्यकारी प्रमुख श्री जो लीले हङकङले चिनको 15-5 वर्षीय योजनासँग तालमेल हुने गरिकन अब आफ्नो 5 वर्षीय योजना बनाउन लागेको र उक्त योजनाले हङकङलाई धेरै अगाडि बढ्न मद्दत गर्ने बताएका छन्। त्यसै गरिकन श्री जोन लीले हङकङले पछिल्लो पटक हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेदेखि हङकङको प्रोस्पेरिटी अर्थात् प्रगति समृद्धि राम्रोसँग अगाडि बढिरहेको पनि बताएका छन्। हङकङ सरकारले वर्षेनी हङकङ चिनमा फर्केको यो जुलाई 1 दिनमा विशेष समारोहको आयोजना गरेर खुसियाली मनाउने गर्दछ। यो वर्ष यो जुलाई 1 खुसियालीको सिलसिलामा हङकङभरका विभिन्न रेस्टुरेन्टहरूले र विभिन्न व्यापारिक संस्थाहरूले यहाँका बासिन्दाहरूलाई विशेष प्रकारका छुटहरू दिएका थिए। त्यसै गरी हङकङ सरकारको लेजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्टले हङकङभरका स्विमिङ पुलहरूमा निशुल्क स्विमिङ गर्ने व्यवस्था पनि लागू गरेको थियो भने पारी हङकङ आइल्यान्डमा चल्ने ट्राममा यात्रा निशुल्क गरिएको थियो। हङकङका एकजना वरिष्ठ राजनीतिज्ञले मापसे गरेर अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा पक्राउ परेपछि आफूले सम्पूर्ण राजनैतिक तथा अन्य विभिन्न पदहरूबाट विदा लिएका छन्।

हङकङको विधायिका परिषदका सदस्य अर्थात् सांसद विलियम वोङ काम्फाईले विधायिका परिषद लगायत अन्य विभिन्न पदबाट पनि राजीनामा दिएका हुन्। उनलाई मापसी गरेर अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा प्रहरीले बोलाएर सोधपुछ गरेको थियो। उनी चाइनिज विश्वविद्यालयको इन्जिनियरिङ विभागका एक्सटर्नल एसोसिएट डिन पनि रहेका थिए र उनलाई चाइनिज विश्वविद्यालयले पनि निष्कासन गरेको समाचार बाहिरिएको छ। उनले आफूले सम्पूर्ण पदहरूबाट राजीनामा दिँदै जनता समक्ष माफी पनि मागेका छन्। हङकङ सरकार हङकङको विधायिका परिषदका एकजना वरिष्ठ अधिकारीले हङकङमा विधायकहरूलाई कुनै पनि प्रकारको गल्ती गर्न छुट छैन भनेर बताएका छन्। डाक्टर ओङलाई गत हप्ताको सोमबारका दिन चाइनिज विश्वविद्यालयकै एउटा पार्किङ एरियामा आफूले गाडी चलाउने क्रममा अर्को एउटा गाडीमा ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरेर छानबिन गरेपछि उनले मापसे गरेर गाडी चलाएको कुरा प्रमाणित भएको थियो। विधायिका परिषदका सभापति स्टारी लिवाई किङले वोङले विधायिका परिषदको सदस्यबाट राजीनामा दिएको बताउनु भएको छ। अब अमेरिका र क्यानाडामा चलिरहेको विश्वकप वर्ल्ड कपको बारेमा अलिकति अपडेट रहेको छ। पछिल्लो पटक स्विजरल्यान्ड र अल्जेरिया बीच भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई 0-2 विरुद्ध 2 गोल गरेर अगाडि बढेको छ। त्यसै गरिकन पोर्चुगल अनि क्रोसिया बीच भएको खेलमा पोर्चुगलले क्रोसियालाई 1-2 दुई गोल गरेर अगाडि बढेको छ। 16 राउन्डबाट पनि अगाडि बढिसकेको छ। त्यसै गरिकन स्पेन र अस्ट्रिया बीचको खेलमा स्पेनले अस्ट्रियालाई 0-3 गोल गरेर अगाडि बढेको छ। त्यसै गरिकन युएसए अर्थात् अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई 2 गोल गरेर 0-2 दुई गोल गरेर अगाडि बढेको छ। अनि बेल्जियम सेनेगल बीचको खेलमा बेल्जियमले सेनेगललाई 2-3 गोल गरेर अगाडि बढिरहेको छ। त्यसै गरिकन इङ्ल्यान्ड र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो बीचको खेलमा पनि 1-2 गोल गरेर अगाडि बढिरहेको छ। अनि मेक्सिको र इक्वेडर बीचको खेलमा मेक्सिकोले इक्वेडरलाई 0-2 गोल गरेर अगाडि बढिरहेको छ। र अनि फ्रान्स अनि स्विडेन बीचको खेलमा फ्रान्सले 3 गोल गरेको छ, स्विडेनको 0 आएको छ। अनि कोट डिभोयर नाम गरेको एउटा नयाँ देश यो पटक निकै अगाडि बढेको छ, तर यो 16 राउन्डमा आएर रोकिएको छ। नर्वेले कोट डिभोयरलाई चाहिँ 1-2 गोल गरेर अगाडि बढेको छ। र नेदरल्यान्ड्स अनि मोरक्को बिचको भएको खेलमा फेरि मोरक्कोले चाहिँ के अरे पहिलो राउन्डको खेलमा चाहिँ बराबरी भएपछि पेनाल्टीमा मोरक्कोले नेदरल्यान्ड्सलाई 2-3 गोल गरेर अगाडि बढेको छ। र यो वर्षको यो फिफा वर्ल्ड कप चाहिँ अमेरिका मेक्सिको अनि क्यानाडामा भइरहेको छ। विभिन्न 16 सहरहरूमा अमेरिका मेक्सिको र क्यानाडामा भइरहेको छ, सम्पन्न भइरहेको छ। र यहाँहरू पनि फुटबल निकै हेरिरहनु भएको होला, अवश्य पनि इन्जोय गर्नुभएको होला। फुटबल चाहिँ बडो रमाइलो हुन्छ र यो वर्षका चर्चित खेलाडीहरू पनि एकदमै नयाँ नयाँ खेलाडीहरू अहिले आइरहेका छन्। हुन त लायनल मेसी अहिले पनि चर्चित नै रहेका छन्, तर पनि यो वर्ष चाहिँ अन्य नयाँ खेलाडीहरू पनि नयाँ नयाँ आइरहेका छन्। म यहाँहरूलाई अलिकति जानकारी दिन चाहन्छु। यो वर्ष लायनल मेसीले 39 वर्षका छन् उनी। उनले अहिलेसम्म करिब 6 गोल गरिसकेका छन् र 3 खेलमा खेलेका छन्। र त्यसै गरिकन नेमारले ब्राजिलका नेमारले अहिलेसम्म 2 गोल होइन गोल गरेका छैनन्, उनी एउटा मात्रै खेलमा खेलेका छन्। अनि त्यसै गरिकन अहिले नयाँ यो वर्ष निकै चम्केका खेलाडी भनेका चाहिँ नर्वेका एर्लिङ हालाद हालान भन्ने खेलाडी रहेका छन्। उनी जम्मा 25 वर्षका रहेका छन्। उनले अहिलेसम्म 5 गोल गरिसकेका छन् र 3 खेलमा उनी खेलेका छन्। यो वर्षको हिरो सायद यिनी नै होलान् भनेर भन्ने गरिन्छ। उनी धेरै चाहिँ स्पिडमा चाहिँ दौडिन्छन् र सधैँ दौडिन्छन्। अब यङ पनि छन्, 25 वर्षको भर्खरको, तर मान्छे चाहिँ भयङ्कर ठुलो देखिन्छ खेलमा। एनिवे एर्लिङ हालान नाम गरेको नर्वेका चाहिँ खेलाडी
असाध्यै चाहिँ अब यो वर्षको चाहिँ हिरो सुपर हिरो रूपमा चाहिँ चाहिँ दर्ज भएका छन्। त्यसै गरी नै फ्रान्सबाट खेलेका 27 वर्षीय केलियन मम्बापेले अहिलेसम्म 6 गोल गरेका छन् र उनी 4 वटा खेलमा खेलेका छन् र यिनी पनि यो वर्षको चर्चित खेलाडीहरूमा पर्दछन्, किलियन एम्बापे। अनि त्यसै गरिकन फेरि स्पेनबाट खेल्ने लामिल यामल नाम गरेका एकजना खेलाडी छन्, जम्मा 18 वर्षका भर्खरका फुच्चे 18 वर्षको उमेरको भाइ छन्। उनले अहिले यो वर्ष 1 गोल गरिसकेका छन् 4 वटा खेलमा खेल्दाखेरि। यो उमेरका कारणले यिनी पनि धेरै नै चर्चित छन् यो वर्षको खेलमा। अनि त्यसै गरिकन टर्कीबाट खेलेका एकजना फरवर्डमा खेल्ने आर्दा गुलर भन्ने नामको एकजना 21 वर्षका खेलाडी पनि निकै चर्चित छन्। उनले पनि 1 गोल गरेका छन् 3 वटा खेलमा खेल्दाखेरि। अनि इङ्ल्यान्डबाट ह्यारी केन नाम गरेका 32 वर्षीय खेलाडी पनि यो वर्षका अर्का चर्चित खेलाडी हुन्। उनले 4 वटा खेल खेल्दाखेरि 5 गोल गरेका छन्। उनी पनि धेरै चर्चित खेलाडीको रूपमा अहिले चाहिँ अगाडि आइरहेका छन्। त्यसै गरिकन टुर्कीकै अर्का खेलाडी छन्, डेनिस गुल नाम गरेका। उनी पनि फरवर्ड खेलाडी हुन्, उनी 22 वर्षीय खेलाडी हुन्। उनी पनि चर्चामा छन् तर उनले अहिलेसम्म गोल भने गरेका छैनन्, 2 वटा खेलमा उनी खेलेका छन्। अनि त्यसै गरिकन अर्का खेलाडी छन् जर्मनीका, म्यानुएल न्युअर नाम गरेका। म्यानुएल न्युअर 40 वर्ष अलिकति उमेर खाएकै खेलाडी नि, यिनी पनि धेरै चर्चामा छन् यो वर्ष तर उनले पनि अहिलेसम्म 4 वटा खेल खेल्दाखेरि पनि खासै गोल गर्न सकेका छैनन्। र यसो गरिकन अन्य पनि धेरै खेलाडीहरू छन् यो वर्षका चर्चित खेलाडीहरू, तर टप टप खेलाडीहरू भनेका चाहिँ मैले अगाडि मेन्सन गरिसकेँ, चाहिँ लानियल मेसी, नेमार अनि किलियन बापे, र विशेष गरिकन यो वर्षको सबभन्दा चर्चित खेलाडी भनेको नर्वेका एर्लिङ हालन्ड। उनी उमेरको कारणले र उनले गरेको गोलको कारणले उनको खेल पनि एकदमै रमाइलो छ, सधैँ दौडिन्छन्। अब उमेरले पनि होला होइन, धेरै चर्चित खेलाडी छन्। श्रोत साथीहरू सुन्दै हुनुहुन्थ्यो यो हप्ताको साप्ताहिक समाचार सङ्गालो पुरा भएको छ। अब हामी लाग्दछौँ यहाँहरूकै प्रिय कार्यक्रम साङ्गीतिक कार्यक्रमतर्फ।

0: कोलोरेक्टल क्यान्सर हङकङमा सबभन्दा धेरै हुने क्यान्सर मध्येको एक क्यान्सर हो। यदि तपाईँले स्वस्थ जीवनशैली अपनाउनु भयो भने तपाईँलाई कोलोरेक्टल क्यान्सर हुने जोखिम कम हुन्छ। नियमित व्यायाम गर्नुहोस्, दैनिक 2 भाग र 3 भाग फलफुल र तरकारी खानुहोस्, स्वस्थ शरीरको तौल कायम राख्नुहोस् र धुम्रपान मदिरापान सेवन नगर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण, कोलोरेक्टल क्यान्सर छिट्टै पत्ता लगाउनका लागि जाँच गर्नुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा जानुहोस्। सुरुको चरणको कोलोरेक्टल क्यान्सरले कुनै लक्षणहरू देखाउँदैन। यद्यपि स्क्रिनिङले प्रारम्भिक पहिचान हासिल गर्न सक्छ, कोलोरेक्टल क्यान्सर स्क्रिनिङ कार्यक्रमले 50 वर्षदेखि 75 वर्ष उमेरका हङकङका बासिन्दाहरू जसमा लक्षणहरू छैनन् उनीहरूको लागि अनुदान दिन्छ। यो निशुल्क हुन सक्छ। परीक्षण गरिसकेपछि प्रत्येक 2 वर्षमा स्क्रिनिङ गर्न नबिर्सनुहोस्। थप जान्नका लागि colonscreening.gov.hkमा जानुहोस्।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशको यो साङ्गीतिक कार्यक्रममा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार छ। आरामै कुशलै हुनुहुन्छ होला भन्ने हामी कामना गर्न चाहन्छौँ, आशा गर्न चाहन्छौँ। श्रोता साथीहरू, आजको साँझ पनि हामी यहाँहरूको लागि मिठा मिठा गीत सङ्गीतहरू, यहाँहरू केही पत्रहरू, केही जानकारीहरू अनि साथमा केही कुराकानीहरू लिएर आइरहेका छौँ। आजको साँझ यिनै सामग्री पस्केर यहाँहरूलाई घन्टा मनोरञ्जन दिनेछौँ। सधैँ जस्तै यहाँहरूका लागि हामीले आज पनि धेरै मिठा मिठा गीत सङ्गीतहरू पस्कनेछौँ। र मैले आजको कार्यक्रममा पनि जानकारी दिइसकेको छु, यो समाचारको रूपमा हामीले बताएका थियौँ, हङकङमा पछिल्लो पटक यो गर्मी मौसममा लाग्ने मौसमी रुगाखोकी सुरु भएको छ, जसलाई चाहिँ समर इन्फ्लुएन्जा भनेर पनि भन्ने गरेको छ। सरकारका वरिष्ठ अधिकारीहरूले अब यहाँका मानिसहरूलाई सतर्क रहन र विशेष गरिकन यो इन्फ्लुएन्जा विरुद्धको खोप लिनको लागि आग्रह गरेका छन्। यहाँहरू सचेत रहनुहोला भन्ने हामी आग्रह गर्न चाहन्छौँ। सकेसम्म चाहिँ सार्वजनिक स्थानहरूमा हिँडडुल गर्दाखेरि जोगिएर मास्क लगाएर हिँड्नुहोला र भ्याक्सिन चाहिँ वृद्धहरूलाई विशेष गरी ज्येष्ठ नागरिकहरूलाई बालबच्चाहरूलाई फ्री छ, निशुल्क छ, यहाँहरू गएर भ्याक्सिन पनि लगाउन सक्नुहुनेछ। एनिवे हामी अब यहाँहरूको लागि अर्को गीततर्फ हामी लाग्दैछौँ। यहाँहरूको लागि हामी लिएर आएका छौँ यो गीत, हामीले छेवाङ लामाको स्वरमा, बडो मिठो गीत छ। यहाँहरू सम्पूर्णलाई सायद थाहा नै छ, छेवाङ लामा नेपालका एकजना युवा सचेत गायक हुन्। उहाँ छेवाङ लामाको स्वरको यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी फेरि पनि यहाँहरूको लागि अन्य गीत सङ्गीत लिएर आउनेछौँ।

0: बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङ अध्यादेश जनवरी 20, 2026 लागू हुने भएको छ। समाज कल्याण, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका 25 प्रकारका पेसाकर्मीहरूले कानुनत शङ्कास्पद बाल दुर्व्यवहारबारे रिपोर्ट गर्नुपर्ने हुन्छ। प्रारम्भिक पहिचान र त्यसको इन्टरभेन्सनले बालबालिकाका लागि फराकिलो र प्रभावकारी सुरक्षा वेब सिर्जना गर्छन्। बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङले बालबालिकालाई सुरक्षा दिन्छ।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा यो विशेष गरी साङ्गीतिक कार्यक्रममा सम्पूर्ण श्रोता साथीहरूलाई फेरि पनि हार्दिक स्वागत नमस्कार छ। यहाँहरू आरामै कुशलै हुनुहुन्छ होला भने हामी कामना गर्न चाहन्छौँ। र श्रोता साथीहरू, यो अमेरिका, क्यानाडा अनि मेक्सिकोमा यतिखेर चाहिँ वर्ल्ड कप चलिरहेको छ। धुमधामका साथ विश्वका विभिन्न देशका चाहिँ टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्। तर दुःखको कुरा नेपालतिरको अलिकति दुःखको कुरा छ। नेपालको अखिल नेपाल फुटबल सङ्घ अर्थात् एन्फा भने फेरि यो उसबाट चाहिँ फिफाबाट निलम्बन भएको छ। र निलम्बन गरेसँगै चाहिँ सरकारले एन्फाका अधिकारीहरूलाई चाहिँ विदेश भ्रमण गर्न रोक लगाएको थियो। तर फेरि अदालतले उनीहरूलाई विदेश भ्रमणमा अवरोध नगर्न आदेश जारी गरेको छ, पाटनको अदालतले भनेर चाहिँ समाचार छ। अदालतका पाटन अदालतका न्यायाधीश दुवै गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल चाहिँ कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई विदेश भ्रमण गर्न रोक लगाएको थियो। तत्पश्चात एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ लगायतका चाहिँ अधिकारीहरू अदालत पुगेका थिए र अदालतले विदेश भ्रमण रोकका लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्राचारहरू कार्यान्वयन नगर्न भनेपछि अब उनीहरू विदेश भ्रमण गर्न पाउने भएका छन्। यो एन्फालाई चाहिँ यो फिफाले किन चाहिँ प्रतिबन्ध लगायो भन्ने विषयमा धेरै कुरा बाहिर आइसकेको छैन। चाहिँ हालै फिफा वर्ल्ड विश्वकपमा सहभागी हुन जान लागेका एन्फा अध्यक्ष नेम्बाङ अनि चाहिँ महासचिव किरण राईलाई भने नेपाल सरकारको अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट फर्काएको थियो। तर अब यो विशेष चाहिँ कारण अहिलेसम्म खासै खुलाएको छैन। यो नयाँ सरकार भएको हुनाले नयाँ सरकारको चाहिँ यो काम कारबाहीसँग फिफा चाहिँ सन्तुष्ट नभएको या यो फुटबल सङ्घको

अखिल नेपाल फुटबल सङ्घको काम कारबाहीसँग सन्तुष्ट नभएको यो विषय चाहिँ स्पष्ट छैन। यो एनिवे नेपालको बारेमा अलिकति दुःखद छोटो चाहिँ जानकारी थियो। अब हामी फेरि पनि यहाँहरूको लागि अर्को गीत लिएर आइरहेका छौँ श्रोता साथीहरूको लागि। मिठो गीत छ यो पनि, मिङमा शेर्पाको स्वरमा नमुना बनाइदियो भन्ने, बडो मिठो गीत छ। यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी फेरि पनि अन्य गीत सङ्गीत लिएर आउनेछौँ।

0: हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको सङ्क्रमणले हुने गर्छ। एसपिभी सङ्क्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166-6631 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hk भिजिट गर्नुहोस्।
1: अब नेपाल त्रिखा एउटा फेरि छोटो अर्को एउटा समाचार छ इन्ट्रेस्टिङ। नेपालको नेपालका 3 जना युवाहरूले

पाल्चोक जिल्लाको लप्ची क्षेत्रमा बसेर चिनतर्फ ड्रोन उडाएपछि उनीहरूलाई चिनिया सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए र उनीहरूलाई नियन्त्रण लिएको केही समयपछि गत शुक्रबार रिहा गरेको बताएको छ। चिनिया सुरक्षाकर्मी र नेपालका अध्यागमन प्रतिनिधिहरूले उनीहरूलाई शुक्रबार तातापानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तेमिल्सिना अनि सशस्त्र परिको सीमा सुरक्षा पोस्ट तातापानीका प्रनिरीक्षक लीलाराम फुजेलसहितका अन्य प्रतिनिधिलाई ती युवाहरू चाहिँ जिम्मा दिएको नेपालका समाचारहरूले जनाएका छन्। नेपाली समाचार संस्थाहरूले जनाएअनुसार नेपाली युवाहरूले ती तिनजना नेपाली युवाहरूले लप्ची क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाको लप्ची क्षेत्रमा बसेर चिनतर्फ चाहिँ ड्रोन उडाइरहेका थिए। चिनमा त्यसरी ड्रोन उडाउन चाहिँ प्रतिबन्ध छ र विशेष गरेर सुरक्षाको कारण देखाएर चिनिया पक्षले चिनिया सरकारले चाहिँ जो पाए त्यसलाई ड्रोन उडाउन अनुमति दिँदैन। ड्रोन उडाउनेहरूले चाहिँ विशेष अनुमति लिने व्यवस्था चिनमा रहेको छ। अनि ड्रोन मार्फत चिनिया भूभागका गतिविधि कसैको निर्देशनमा खिचिएको कि भन्ने चिनिया पक्षको आशंका पनि रहेको हुनाले उनीहरूलाई चाहिँ बोलाएर पक्राउ गरेर सोधपुछ गरिएको बताएको छ। र अब यहाँ साथ हामी त नेपाल हामी त चिनतर्फ त्यति जाँदैनौँ, चाइनातर्फ, तर पनि हङकङमा बस्ने नेपालीहरूलाई पनि यो करी जानकारी आवश्यक छ कि चिनमा गएर चिनभित्र चाहिँ अनुमति बिना ड्रोन उडाउन पाइन्न। ती युवाहरू रहेका थिए काठमाडौँका मनोज प्रतापप्रति अनि भक्तपुरका 17 वर्षीय सुदीप थापा मगर लगायतका युवाहरू रहेका थिए। उनीहरू सिन्धुपाल्चोक जिल्लाको लप्ची क्षेत्रमा घुम्न गएको बेलामा चिनतर्फ ड्रोन उडाएको बताएको छ। अब यो जानकारीसँगै फेरि हामीसँग अर्को चाहिँ मिठो गीत रहेको छ, तिमीलाई आफ्नो भन्ने बडो मिठो गीत छ। यो सिन्धु चाहिँ यहाँहरूको लागि हामी लिएर आएका छौँ। यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी यसपछि फेरि पनि यहाँहरूको लागि अन्य केही जानकारी र अनि साथमा यहाँहरूकै चाहिँ लागि मिठा मिठा गीत सङ्गीत लिएर आउनेछौँ।

0: जब इन्फ्लुएन्जा सिजन आउँछ र स्थानीय मौसमी इन्फ्लुएन्जा गतिविधि बढ्छ, यदि हामीले समयमै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकेनौँ भने फ्लू हुने जोखिम बढ्न सक्छ। खोप लगाएको लगभग 2 हप्तापछि शरीरमा एन्टिबडीहरू विकास हुन सक्छ र इन्फ्लुएन्जा भाइरस सङ्क्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा विरुद्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले चाँडै खोप लगाउनु पर्छ। सरकारको 2024-2025 मौसमी इन्फ्लुएन्जा खोप कार्यक्रम सुरु भएको छ। 50 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, 6 महिनादेखि 18 वर्ष मुनिका बालबालिका, गर्भवती महिला र उच्च जोखिममा रहेका समूहका व्यक्तिहरूको लागि यस कार्यक्रम मार्फत निशुल्क खोप उपलब्ध छ। खोप विभिन्न माध्यमहरूबाट प्रदान गर्न सकिन्छ। अहिले नै थप जानकारीका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सुन्नुहोस्। सूचित सहमतिमा इन्फ्लुएन्जा खोप र COVID-19 खोप सँगै लगाउन सकिन्छ। इन्फ्लुएन्जा खोप र COVID-19 खोप लगाउनाले अस्पताल भर्ना हुने सम्भावना र बसाइको अवधिलाई कम गर्न सकिन्छ। सरकारको खोप कार्यक्रमको बारेमा थप जानकारी लिनका लागि कृपया स्वास्थ्य सुरक्षा केन्द्रको कार्यक्रम वेबसाइट www.chp.gov.hkमा जानुहोस्।
1: नेपाली भाषाको रेडियो कार्यक्रमको साङ्गीतिक कार्यक्रमतर्फ हामी चाहिँ छौँ, साङ्गीतिक कार्यक्रममा छौँ। यहाँहरूको लागि मिठा मिठा गीत सङ्गीतहरू पस्किरहेका छौँ, साथमा केही जानकारीहरू पनि पस्किरहेका छौँ, जहाँ त्यहाँ यहाँहरूलाई दिइरहेका छौँ। र हामीले योभन्दा अगाडिको हप्तामा एकजना फिलिपिनो हेल्पर जो क्यान्सर लागेर बितेकी थिइन्, हङकङमा काम गर्ने, उनलाई क्यान्सर लागेको बिरामी भएको बेलामा उनका आफ्ना मालिकले कामबाट निष्कासन गरेका थिए र यहाँको चाहिँ एउटा चाहिँ संस्थाले उनका चाहिँ उनको पक्षमा मुद्दा लडेको थियो र उनलाई 2,50,000 चाहिँ उनको फ्यामिलीको लागि चाहिँ कम्पेन्सेसन अर्थात् क्षतिपूर्ति माग गरेको थियो। यहाँको अदालतले उनको लागि, उनको फ्यामिलीको लागि $2,51,000 क्षतिपूर्ति तिर्नको लागि सरकार चाहिँ उक्त परिवारलाई आदेश दिएको बताएको छ। धेरै लामो समयपछि, करिब करिब 5-6 वर्षपछि उनको फ्यामिलीले थोरै भए पनि राहत न्याय पाएको छ भनेर यहाँको स्थानीय समाचार संस्थाले जनाएका छन्। बेबी जाने एलास नाम गरेकी एकजना फिलिपिनो हेल्परले हङकङको एउटा एउटा मालिकको जमिल बुसरा नाम गरेको मालिकको घरमा काम गर्ने गर्थिन् र उनलाई चाहिँ क्यान्सर लागेपछि उनी बिरामी भइन् र उनी चाहिँ बिरामी भएपछि उनका मालिकले उनलाई चाहिँ आफ्नो कामबाट निष्कासन गरेका थिए। उनी निष्कासन गरेपछि उनी फिलिपिन्स गएर 2021 सालमा उनको निधन भएको थियो र त्यसपछि यो वर्षौँ पछिको यहाँको चाहिँ अदालतमा चाहिँ मुद्दा चाहिँ लडेपछि उनको परिवारले र यहाँको EOC इक्वल अपर्च्युनिटिज कमिसनले पनि उनलाई साथ दिएपछि उनले मुद्दा जित्न सफल भएकी छन्। उनको परिवारले मुद्दा जित्न सफल भएको छ। हङकङले चाहिँ यहाँ काम गर्ने सबै कामदारहरूलाई समान रूपमा चाहिँ कानुनी रूपमा चाहिँ व्यवहार गर्ने गर्छ र कानुनले दिएसम्म यहाँका सबै कामदारहरूले उत्तिकै सुविधा प्राप्त गर्न सक्छन्। उनको परिवारलाई यहाँको समान अवसर आयोगले नै परिवारको लागि मुद्दा लडिदिएको थियो र उक्त मुद्दा अहिले छिनोफानो भएर अहिले उनको परिवारले क्षतिपूर्ति पनि प्राप्त गरेको छ। हङकङमा चाहिँ सबैजना सुरक्षित छन्। यहाँ कानुन

को लागि यहाँको कानुनमा सबैजना बराबर छन् भन्ने उदाहरण पनि यो चाहिँ एउटा केसले चाहिँ देखाएको छ। हङकङको चाहिँ राम्रो इमेज पनि यसले बनाएको छ। फिलिपिनो डोमेस्टिक हेल्पर जो यहाँ काम गर्ने गर्थेन एकजना मालिककोमा, उनलाई पनि यहाँका चाहिँ मालिकहरूले अन्याय गर्न पाउँदैनन् भन्ने एउटा चाहिँ सन्देश पनि यो केसबाट गएको छ भन्ने हामीले लाग्छ। एनिवे यसको बारेमा यहाँहरूको केही भनाइ छन् चाहिँ केही विचार छ भने कृपया लेखेर पठाउन नभुल्नुहोला। हामी फेरि पनि यहाँहरूको लागि अर्को गीततर्फ लाग्दैछौँ। तृष्णा गुरुङको स्वरमा एउटा मिठो गीत छ यो, सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी फेरि पनि यहाँहरूको लागि अन्य गीत सङ्गीत लिएर आउनेछौँ।

स्वरमा चाहिँ मिठो गीत सबसे पनि इन्जोय गर्नुभयो होला तृष्णा गुरुङ चाहिँ अब अहिले त अलिकति पुरानो पुरानो हुनु भइसक्यो तर एक समयमा नेपालमा धेरै चर्चित हुनुहुन्थ्यो तृष्णा गुरुङ एनिवे उहाँको चाहिँ यो अलिकति लोक पप खालको गीतहरू नेपालमा धेरै चर्चामा हुने गर्छ आज हामीले तृष्णा गुरुङको स्वरमा दुईवटा गीत पस्केका छौँ कृपया चाहिँ तृष्णा गुरुङका बाँकी गीतहरू यहाँलाई सुन्न मन छ भने हामीसँग पत्रचार गर्न नबोल्नु होला अलिकति हामीले चाहिँ यो आजको चाहिँ यो रेडियो कार्यक्रममा चाहिँ साङ्गीतिक कार्यक्रमको बिचबिचमा हामीले यहाँहरूलाई जानकारीहरू पस्केका छौँ केही समाचारहरू पनि पस्केका छौँ र यो समाचारहरू चाहिँ नयाँ नयाँ खालका हामीले सकेसम्म ल्याउने प्रयास गरेका छौँ नेपाल अनि अन्य देशका पनि रहेका छन् हामीले गत हप्ता पनि भेनेजुएलाको अर्थक्वेकको बारेमा चाहिँ जानकारी दिएका थियौँ र आज फेरि नेपालको यो चाहिँ नेपालको नयाँ सरकार यो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नयाँ सरकार बनेको यो 100 दिन काटेको चाहिँ समयमा यो अवस्थामा चाहिँ नेपालमा विभिन्न चाहिँ राजनीतिक विश्लेषकहरूले अनि अन्य दलहरूले सरकारको चाहिँ समीक्षा गरेका छन् र विशेष गरिकन यो सरकारको 100 दिनको कामको समीक्षा गर्दै नेकपा एमाले चाहिँ आफ्नो धारणा सार्वजनिक गरेको छ र आफ्नो धारणामा नेकपा एमाले वर्तमान सरकारले 100 दिनको अवधिमा गरेका काम अत्यन्तै फितलो अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको जानकारी दिएको छ त्यसै गरिकन महासचिव शङ्कर पोखरेलले सरकारको 100 दिनबारे समीक्षा गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने क्रममा सिंहदरबारबाट कानुनले नचिनेको व्यक्तिको स्वेच्छाचारी शासन चलिरहेको पनि आरोप लगाएका छन् अनि हुन त अब योभन्दा अगाडि चाहिँ एमालेकै नेता अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो तर नेपालमा चाहिँ विध्वंस भएपछि जेएनजीको नाममा विध्वंस भएपछि अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको हो कि होइन तर बालेनको नेतृत्वमा नयाँ सरकार रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको भन्ने गरिन्छ एनिवे एमाले आफ्नो का सार्वजनिक गरेको आफ्नो धारणामा भनेको छ सार्वजनिक निकायको झन्झट कम गर्न 30 दिनभित्र कानुनी सुधार गर्ने भने पनि कानुन र कार्यविधि परिमार्जन गर्न सकेन यो सरकारले भनेको छ त्यसै गरिकन बरु निजामती सेवा ऐन र शासकीय सुधारका नाममा डर र त्रासका भरमा प्रशासन मन्त्रीमाथि नियन्त्रण गर्ने अभ्यास चाहिँ यो नयाँ सरकारले गरिरहेको छ भनेर एमाले भनेको छ एमाले वर्तमान सरकार नयाँ अधिनायकवादी शक्तिको पुनरुत्थानको लागि आधार तयार गरिरहेको आरोप लगाएको छ सुशासनको नाममा स्वतन्त्र विद्यार्थी ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने काम गरेको छ र एकातिर सामाजिक लोकतन्त्रलाई आफ्नो वैचारिक आधार बनाउने तर अर्कातिर लोकतन्त्रका आधार स्तम्भ भनेको विद्यार्थी सङ्गठनहरूलाई चाहिँ प्रतिबन्ध लगाउने नागरिक समाजहरूलाई चाहिँ प्रतिबन्ध लगाउने चाहिँ अब अनि कमजोर बनाउनेतर्फ सरकार अगाडि बढेको छ भनेर चाहिँ एमाले आफ्नो धारणा सार्वजनिक गरेको छ र अन्य राजनीतिक दलहरूले पनि अहिलेको सरकारले गरिएको काम चाहिँ खासै उत्साहप्रद नभएको भनेर आफ्नो धारणा सार्वजनिक गरेका छन् एनिवे नेपालमा चाहिँ जुन सरकार आए पनि खासै नयाँ परिवर्तन केही गर्दैन अहिलेको सरकारले पनि केही गरेको खासै त्यस्तो केही पनि गर्न सकेको छैन भन्ने धेरैको धारणा रहेको छ एनिवे श्रोता साथीहरू हामी आजको यो कार्यक्रमबाट अब बिदा हुने बेला भइरहेका छौँ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ यहाँहरूलाई आफ्नो मनमा लागेको कुराहरू यस रेडियो कार्यक्रममा प्रसारण गर्ने भए कृपया हामीसँग पत्राचार गर्न नभुल्नुहोस् पत्राचार गर्नको लागि हाम्रो ठेगाना रहेको छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्ट बक्स नम्बर 7020 हामीले यतिखेर चाहिँ अन्य चाहिँ च्यानलहरू प्रयोग गरिरहेका छैनौँ त्यसैले हामीसँग चाहिँ पत्राचार गर्नको लागि बेस्ट वे भनेको चाहिँ चिठी पठाउने नै हो होइन एनिवे पर्सनल रूपमा चाहिँ आज के अरे हामीलाई चाहिँ डक्टर टिका राणाजी अथवा मलाई फेसबुकमा यहाँ लेख्न सक्नुहुन्छ उहाँको चाहिँ फेसबुकमा अनि मेरो फेसबुकमा आउने चाहिँ के अरे सन्देशहरू हामी अवश्य पनि पस्कनेछौँ हामीलाई यसै क्रममा एउटा सन्देश चाहिँ आइरहेको छ यो फेसबुकमा हाम्रो डक्टर टिका राणाजी लगाएको छ र डक्टर टिका राणाजी आज बिरामी आज पनि अहिलेसम्म बिरामी हुनुहुन्छ त्यस कारण उहाँ आउन सक्नुभएको छैन अवश्य पनि अर्को हप्ता उहाँ आउनुहुनेछ यहाँसँग भलाकुसारी गर्नु लागि तर उहाँले एउटा मेसेज चाहिँ मलाई फरवर्ड गरिदिनु भएको छ एकजना बहिनीले होला सायद यो मेसेज लेख्नुभएको छ नमस्ते दिदी अन्चुरा दाई आई वान्ट टु सेन्ड अ मेसेज थ्रु के अरे अर्जेन दिदी आइएम एमजे योर्स रेगुलर लिसनर ओ एमजे भन्ने भाइ अनुरोध छ
from Thailand before, and right now I'm in the UK, so I want to give my regards to Nasties Amar Thailam, Kamal Dai Thailam, and Thai Tam Group, Vijay Dai, Samir Dai, and England Bhai, and especially to my baby Miranaya, to Loma Correctional Institute. Ma, I just want to say so sorry to everyone because I could not meet anyone. I had to rush to UK for my army form, but I still meet you all guys and want to dedicate sadhi sadhi bhanne ma aaj hamile yo geet chai badhauna sakenau ya etikhera yo song ya khojne alik time chaina sakeko cha samay hamile arko hafta yaha ko yo geet badhaune chhau bhai chai MJ lai hamile agrah garna chahanchhau. अनि त्यसपछि होप यु चाहिँ अनि फर अल माई फ्रेन्ड हाम्रो एमजेजी लेख्नु भएको छ, वु नो मी एज एमजे एन्ड मिरानिया थ्याङ्क यू सो मच, अनि दिदी एन्ड दाई भनेर लेख्नुभएको छ हाम्रो एमजे भाइले. हाम्रो एमजे भाइको लागि हामी यो गीत चाहिँ अर्को हप्ता बजाइन्छौँ हामी एमजे भाइको आफ्नो साथीहरूको लागि. एनिवे आजको लागि चाहिँ हामीले फेरि अन्तिममा एउटा चाहिँ कोसेली लिएर आएका छौँ दम्बर नेपालीको आज आकाशमा भन्ने यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्. हामी पनि यस कार्यक्रमको कार्यक्रमबाट आजको लागि बिदा हुन चाहन्छौँ. अर्को हप्ता फेरि पनि